0: Coming up next, 101 News Headlines. News Headlines.
1: सुबह के 7 बजे हैं। अस्सलाम वालेकुम। आज बुध है, रबीउल सानी की 3 और सितंबर की 16 तारीख। ये रेडियो पाकिस्तान है। आसफा महफूज से खबरें सुनिए। अहम खबरों का खुलासा। वज़ीर आज़म ने तिजारत को मुतनव्वे बनाने के लिए ज्यादा से ज्यादा शोबों और सनतों को बरामदी सरगर्मियों में शामिल करने की हिदायत की है। नायब वज़ीर आज़म ने वज़ीर आज़म के फ्यूल रिलीफ स्कीम के लिए रजिस्ट्रेशन के अमल को आसान और काबिले रसाई रखने की जरूरत पर जोर दिया है। कौमी गिज़ाई तहफ़ुज़ के वजीर ने शुगर मिल मालिकान को गन्ने के काश्तकारों को बरवक्त अदायगियां यकीनी बनाने की हिदायत की है। पाकिस्तान और इंडोनेशिया ने तरबियत, बाहमी दौरों और मुश्तरका बहरी मशकों के जरिए तआवुन को फरोग देने के अज़्म का एआदा किया है। गजा पर जारी इसराइली हमलों में मजीद 5 फलस्तीनी शहीद हो गए हैं। पाकिस्तान और इंग्लैंड की 19 साल से कम उम्र खिलाड़ियों की टीमों के दरमियान 4th एक रोजा बैन अल-अक़वामी क्रिकेट मैच आज वॉर्म्सले इंग्लैंड में खेला जाएगा। और अब खबरों की तफसील। वज़ीर आज़म शहबाज शरीफ ने पाकिस्तान की मौआशी तरक्की में बरामदात के अहम किरदार पर जोर दिया है। मुल्क की बरामदात में बेहतरी के हवाले से इस्लामाबाद में जायजा इजलास की सदारत करते हुए उन्होंने कहा कि तिजारत को मुतनव्वे बनाने के लिए मजीद शोबों और सनतों को बरामदी सरगर्मियों में शामिल किया जाए। वज़ीर आज़म ने कहा कि मुल्क की मईशत को मौजूदा तकाजों से हमाहंग करने के लिए डिजिटलाइजेशन और जदीद टेक्नोलॉजी से भरपूर इस्तेफादा किया जाना चाहिए। इजलास को बताया गया कि पाकिस्तान की बागबानी के मसनूआत को बरामदात में शामिल करने के लिए भी इकदामात किए जा रहे हैं। नायब वज़ीर आज़म इसहाक़ डार ने वज़ीर आज़म की फ्यूल रिलीफ स्कीम के लिए रजिस्ट्रेशन को आसान और काबिले रसाई रखने की ज़रूरत पर जोर दिया है ताकि मुस्तहिक अफराद को ज़्यादा से ज़्यादा फ़ायदा पहुँच सके। वो इस्लामाबाद में वज़ीर आज़म की फ्यूल रिलीफ स्कीम के इंतजामी उमूर पर पेशरफ्त के हवाले से इजलास की सदारत कर रहे थे। इसहाक़ डार ने वज़ीर आज़म की खुसूसी रिलीफ स्कीम के मुल्क गिर इजरा का जायजा लेने के लिए ईंधन की खरीदारी पर माली एयानत की फ्राहमी से मुतालिक कौमी रहबर कमेटी के नवे इजलास की भी सदारत की। कमेटी ने इस्लामाबाद में कामयाब पायलट मंसूबे के बाद मुल्क गिर इजरा के इंतजाम को हतमी शक्ल दी। स्कीम में मोटरसाइकिलों, 3 पहियों वाली गाड़ियों और 800 सीसी तक की गाड़ियों समेत छोटी मालबरदार गाड़ियों को शामिल किया गया है जिसके तमाम अखराज वफाकी हुकूमत बर्दाश्त करेगी। मुल्क भर में 9771 पर SMS के जरिए रजिस्ट्रेशन का अमल जारी है। इसहाक़ डार ने स्टेट बैंक ऑफ पाकिस्तान के जरिए पेट्रोल पंपों को 24 घंटों के अंदर अदायगियां करने की हिदायत की। उन्होंने सूबाई हुकूमतों को भी हिदायत की कि मुस्तहिक अफराद तक रिलीफ की बिला तातुल फ्राहमी यकीनी बनाने के लिए जिलाई सतह पर अवामी आगाही मुकम्मल की जाए। नायब वज़ीर आज़म और वज़ीर ख़ारजा इसहाक़ डार ने पाकिस्तान और अमरीका के ताल्लुकात में मुस्बत पेशरफ्त को सराहते हुए बाहमी दिलचस्पी के उमूर पर बाकायदगी से राबते की ज़रूरत पर जोर दिया है। वो अमरीकी नाज़िमुल उमूर नेथली ए बेकर से गुफ्तगू कर रहे थे जिन्होंने इस्लामाबाद में उनसे मुलाकात की। मुलाकात में दो तरफा तआवुन और हालिया इलाकाई सूरत हाल पर तबादला ख्याल किया गया। नायब वज़ीर आज़म ने पायदार अमन के लिए मुज़ाकरात और सिफारतकारी की अहमियत पर जोर दिया। कौमी गिजाई तहफ़ुज़ और तहकीक के वजीर राना तनवीर हुसैन ने शुगर मिलों के मालिकान को गन्ने के काश्तकारों को बरवक्त अदायगियां यकीनी बनाने की हिदायत की है। वो इस्लामाबाद में शुगर एडवाइजरी बोर्ड के इजलास की सदारत कर रहे थे जिसमें चीनी की मशमू फ्राहमी की सूरत हाल, दस्तियाब जखायर और मुल्क की जरूरियात का जायजा लिया गया। वफाकी वजीर ने किसानों को ज़रई मईशत का अहम सतून करार देते हुए कहा कि किसानों और चीनी की सनत के मफादात के दरमियान मुतवाजन सूरत हाल बरकरार रखना भी ज़रूरी है। उन्होंने कहा कि चीनी की बरामद की इजाज़त देने का फैसला मुल्क की अंदरूनी ज़रूरियात और दस्तयाब चीनी के जखायर का मोहतात जायजा लेने के बाद किया गया है। राना तनवीर हुसैन ने किसानों को तहफ़ फ्राहम करने और गजाई तहफ़ को बरकरार रखने के लिए हुकूमत के अज़्म का अदा किया। ये खबरें आप रेडियो पाकिस्तान से सुन रहे हैं। سمندر پار پاکستانیوں کے وزیر چوہدری سالک حسین نے پاکستانی ہنرمند اور نیم ہنرمند کارکنوں کے لیے یورپی لیبر مارکیٹ تک زیادہ رسائی کا مطالبہ کیا ہے. یہ بات انہوں نے انٹرنیشنل سینٹر فار مائیگریشن پالیسی ڈیولپمنٹ کی ڈائریکٹر جنرل سوزین راب سے اسلام آباد میں ملاقات کے دوران کہی. چوہدری سالک حسین نے کہا کہ پاکستان کے پاس ہنرمند کارکنوں کی بڑی تعداد موجود ہے جو یورپی ممالک میں افرادی قوت کی کمی کو پورا کرنے میں مدد دے سکتی ہے اگر انہیں بیرون ملک روزگار کے مواقع سے منسلک کرنے کے لیے مناسب طریقہ کار وضع کیے جائیں. سوزین راب نے محفوظ منظم اور قانونی نقل مکانی مہارتوں کی ترقی اور طلب پر مبنی افرادی قوت کی نقل و حرکت سے متعلق پاکستان کی تجاویز کا خیر مقدم کیا. انہوں نے حکومت پاکستان کے ساتھ تعاون مزید مستحکم بنانے اور افرادی قوت کی ترقی اور قانونی نقل مکانی کے فروغ کے لیے اقدامات پر مشترکہ طور پر کام کرنے کے لیے آمادگی کا اظہار کیا. قانون و انصاف کے وزیر سینیٹر اعظم نذیر تارڑ نے کہا ہے کہ حکومت قانونی برادری کو درپیش مسائل کے حل کے لیے تمام ممکنہ اقدامات کر رہی ہے. انہوں نے یہ بات لیا، میاں والی، پپلا اور دیگر علاقوں سے تعلق رکھنے والے وکلا کے مختلف وفود سے اسلام آباد میں ملاقات کے دوران کہی. ملاقاتوں کے دوران قانونی برادری سے متعلق امور، وکلا کو درپیش مسائل اور قانون و انصاف کے شعبے سے متعلق معاملات پر تبادلہ خیال کیا گیا. پاک بحریہ کے سربراہ ایڈمرل نوید اشرف سے انڈونیشیا کے چیف آف نیول سٹاف ایڈمرل ڈاکٹر محمد علی نے اسلام آباد میں ملاقات کی. ملاقات کے دوران باہمی دلچسپی کے امور، علاقائی بحری سلامتی اور دو طرفہ بحری تعاون پر تبادلہ خیال کیا گیا. دونوں جانب سے تربیت، باہمی دوروں اور مشترکہ بحری مشقوں کے ذریعے تعاون بڑھانے کے عزم کا اعادہ کیا گیا. معزز مہمان نے علاقائی بحری سلامتی کے لیے پاک بحریہ کی کوششوں کو سراہا. کراچی کے دورے کے دوران ایڈمرل ڈاکٹر محمد علی نے پاک بحریہ کے فیلڈ کمانڈرز اور کراچی شپ یارڈ اینڈ انجینئرنگ ورکس کے مینیجنگ ڈائریکٹر سے ملاقات کی. انہوں نے پاک بحریہ کے فلیٹ یونٹ اور جوائنٹ میری ٹائم انفارمیشن کوآرڈینیشن سینٹر کا بھی دورہ کیا. حکومت نے آج کے لیے پیٹرولیم مصنوعات کی قیمتوں میں رد و بدل کیا ہے. پیٹرولیم ڈویژن کی جانب سے جاری اعلامیے کے مطابق ہائی سپیڈ ڈیزل کی قیمت میں 6.41 روپے فی لیٹر اضافہ کیا گیا ہے، جس کے بعد اس کی نئی قیمت 415.83 روپے فی لیٹر ہو گئی ہے. اسی طرح پیٹرول کی فی لیٹر قیمت 4.10 روپے اضافے کے بعد 384.34 روپے فی لیٹر مقرر کی گئی ہے. غزہ پر اسرائیلی حملوں میں 2 بچوں سمیت مزید 5 فلسطینی شہید ہو گئے ہیں. اکتوبر 2023 سے غزہ میں جاری اسرائیلی جارحیت کے نتیجے میں 73,789 سے زائد فلسطینی شہید ہو چکے ہیں. ادھر اقوام متحدہ کے انسانی حقوق کے سربراہ نے کہا ہے کہ غزہ میں اسرائیلی حملوں سے تباہ ہونے والی عمارتوں کے ملبوں سے سینکڑوں لاشیں ملنے پر ممکنہ جنگی جرائم کے حوالے سے نئے خدشات نے جنم لیا ہے. ایک بیان میں انہوں نے کہا کہ ملبے سے نکالی گئی لاشوں کی بڑی تعداد خواتین اور بچوں کی ہے. بالائی فضا میں سورج کی نقصان دہ شعاعوں کو زمین تک پہنچنے سے روکنے والی قدرتی تہہ اوزون کا عالمی دن آج منایا جا رہا ہے، جس کا مقصد زمین پر انسانی اور ماحولیاتی پائیداری کے لیے اوزون کی تہہ کے تحفظ کے لیے عوامی آگاہی کی اہمیت کو اجاگر کرنا ہے. 1994 میں اقوام متحدہ کی جنرل اسمبلی نے اوزون تہہ کے تحفظ کے لیے عالمی کوششوں کو تیز کرنے کی غرض سے 16 ستمبر کو اوزون تہہ کے تحفظ کا عالمی دن قرار دیا تھا. پاکستان اور انگلینڈ کی 19 سال سے کم عمر کھلاڑیوں کی ٹیموں کے درمیان چوتھا ایک روزہ بین الاقوامی کرکٹ میچ آج ورمسلے انگلینڈ میں کھیلا جائے گا. میچ دوپہر 2:30 بجے شروع ہوگا.
2: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر. The biggest FM radio network of Pakistan. Tune in to the one above, FM 101.
3: For latest news headlines, after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.

0: हम उस मैदान से पीछे हटने वाले नहीं है, क्योंकि हम खामोश जरूर हैं, खामोशी के पीछे छुपे हुए राज बड़े हैं, मगर हम कहते हैं कि बड़बड़ाते नहीं है, वो जो गरजते हैं वो बरसते नहीं, जो बरसते हैं वो गरजते नहीं। तो इंशाल्लाह देखेगी दुनिया, देखेगी कि क्या करना ये नामुमकिन को मुमकिन बना कर दिखाएंगे, और ये वक्त बताएगा, क्योंकि कुछ चीजें होती है उसको सीक्रेट रखा जाता है, तो सीक्रेट चीजों को जरा जाहिर करना जरा अच्छी बात नहीं होती। तो ये आपको तारीख बताएगी कि साजिद अली अब्बासी जिस कदम के लिए आगे बढ़ा था और उसको कामयाबी मिल गई है और कामयाबी हासिल कर चुका है। ये मैं खामोशी मेरी आपको ये राज इंशाल्लाह वक्त के साथ बताएंगे कि तारीख बदलेगी। और मेरे पीछे बहुत सारे सिस्टम है, ये नहीं कि बहुत सारी चीजों को हमने अपने राज में रखा हुआ, तो ये बेहतर है कि बहुत चीजों को पब्लिक में शेयर नहीं करनी पड़ती है।
1: जो भी आप सोच रहे हैं अल्लाह करे कि वो सबके हक में बहुत बेहतर हो, इंसानियत का भला हो, अल्लाह ताला आपको आपके मकसद में नेक मकासद में कामयाब करे।
0: माशरे को इंशाल्लाह जो मैंने स्टेप दिया शुरू से 2025 में ये मैंने स्टेप दिया था,
1: सही है,
0: और आज अल्लाह का शुक्र है अल्हम्दुलिल्लाह के तमाम लोगों ने मेरा साथ दिया और इसको कामयाब बनाने में तमाम लोगों का किरदार है, और इंशाल्लाह कामयाब हो जाएंगे बिल्कुल प्रॉपर। मैं उन लोगों को साबित करके दिखाऊंगा,
1: ठीक है,
0: जो कहते हैं कि नामुमकिन ये कुछ भी नहीं कर सकते, मगर ये कि मुमकिन बना कर दिखाऊंगा, ये मेरा वादा है आप लोगों से इंशाल्लाह।
1: हाँ, यही करेज होनी चाहिए, यही यकीन और एतमाद की यही हालत होनी चाहिए। बहुत शुक्रिया, थैंक यू वेरी मच अब्बासी साहब, खुश रहे, आबाद रहे।
0: और सर ये मेरी तरफ से आज दाग और रियांजम साहब और तमाम जितने भी लाहौर से प्रोग्राम कर रहे हैं, मैं तमाम लोगों को गा बगा में सारी पूरी सिचुएशन को देख रहा होता हूँ, तो मैं आप लोगों को अपनी शेड करता हूँ। माशाल्लाह पूरी तरह से आप लोग अच्छे स्टेप लिए हुए हैं आपने।
1: बहुत शुक्रिया मेरे भाई, सलामत रहे, सलामत रहे,
0: सलामत रहे, खुश रहे,
1: बहुत शुक्रिया, बहुत शुक्रिया, अल्लाह हाफिज, अल्लाह हाफिज, थैंक यू वेरी मच, थैंक यू वेरी मच। यस, दैट्स द स्पिरिट, ये होना चाहिए कि मुमकिन बनाना है नामुमकिन को भी। बाय द वे एक और लाइव कॉल प्रोग्राम का हिस्सा बना रहे हैं, अस्सलाम वालेकुम जी।
2: वालेकुम सलाम, रहमान भाई, अहसन खान बात कर
1: रहा हूं। अहसन, क्या हाल है आपके, आप खैरियत से हैं, ठीक हैं?
2: अल्लाह का शुक्र है, अल्लाह का बड़ा करम नवाजी है, बिल्कुल ठीक ठाक हैं।
1: कैसा चल रहा है, कहाँ से बात कर रहे हैं, लाहौर से हैं, कहाँ से?
2: वैसे तो मेरा तलक बखर से, लेकिन फिलहाल मैं लाहौर में हूँ।
1: फिलहाल लाहौर में है, तो फिर मौसम के बारे में पूछने की जरूरत नहीं है।
2: मौसम बस गरजने बरसने की बात हो रही है, तो थोड़ा सा गरज रहा है।
1: अच्छा, ठीक है, ठीक है,
2: चल रही है, बादल छाए हुए हैं।
1: अच्छा जी, ये मुझे नजर क्यों नहीं आते, मैं भी तो इधर से ही आया हूँ।
2: असल में हम इधर रावी वाली साइड पे है ना।
1: हाय, रावी रावी रावी, अच्छा ठीक है। हम दोबारा एक बार फेल होने के बाद दोबारा शुरू करने से घबराते क्यों हैं, ऐसा नहीं, ये बताओ मुझे, इस टॉपिक के ऊपर कोई बात करना चाहोगे?
2: बिल्कुल करूं, क्योंकि हमारे अंदर एक और खौफ छुपा होता है कि अगली दफा फिर फेल होगा, फिर क्या होगा।
1: हाँ,
2: खौफ यही होता है, और ये डरता वही है जो फेल हो, एक बार फेल हो जाना, फिर वो डरता है, हर दफा डरता,
1: वो डरना शुरू हो जाता है।
2: अगर हम कोई काम करते हैं उसमें फेल होते हैं, तो वो हमारा तजर्बा हो जाता है, जब तजर्बा हो जाता है तो फिर आगे उसमें से जो गलतियां होती है ना, गलतियां, अगर इंसान वो गलतियां के ऊपर पूरा काम करे, यकीन करे, वो दोबारा से आगे जा सकता है।
1: सही है,
2: कोई चीज ये नामुमकिन इंसान के लिए कोई चीज भी नहीं है, बड़ी बड़ी चीजें हैं। एक दो दफा अगर ये, मैं अक्सर बिजली का काम भी करता हूँ, तो मैं वो मिसाल देता हूँ कि एक साइंसदान जो था ना, वो बिजली का बल्ब तैयार करने में उसने 999 दफा कोशिश की, ये कुछ कोशिश कम थी उसके लिए, बिल्कुल ही नामुमकिन वाला काम हो चुका, लेकिन उसने मुमकिन करके दिखाया। तो डरना नहीं चाहिए, दो दफा तीन दफा अगर फेल होते हैं तो फिर इंशाल्लाह आप कामयाब हो जाएंगे।
1: कोशिश में लगे रहना चाहिए, अगर आपकी, आपको पता है कि जो आप कर रहे हैं, जिस चीज़ के लिए कोशिश, वो वाकई में लीगल है, وہ تمام اخلاقی معیار پہ پوری اتر رہی ہے تو پھر وہ کوئی نہ کوئی ایسی چیز ہوگی جو آپ کو دوبارہ سے کوشش کر کے مل ہی جائے گی.
2: یقین جانی میں آپ کتنی دفعہ دو دو تین تین دفعہ کام میں فیل ہو جاتا ہوں, پھر کرتا ہوں, پھر کامیاب ہو جاتا ہوں.
1: صحیح ہے.
2: پہلی بات تو ہمیں نا فیل ہونے سے خوف نہیں لینا چاہیے, پہلی بات تو یہ میرے نزدیک
1: یہ ہے. ہاں یہ بات صحیح ہے. بہت ساری دعائیں, ان شاء اللہ بالکل ٹھیک ہو جائیں گے, بہت جلد ٹھیک ہو جائیں گے. آمین سم آمین.
2: جلدی لوٹ کے آئیں اور ہمارے بیچ میں موجود ہوں
1: ان شاء اللہ. بالکل
2: ہم سب لوگ شمسی ریڈیو کلب والے سارے دوست دعا کر رہے
1: ہیں
2: ان شاء اللہ.
1: بہت شکریہ احسن, خوش رہیں, آباد رہیں. اللہ حافظ. تھینک یو ویری مچ. کالز پہ کالز آج میں نے شامل کرنی ہے آپ کی. ایک اور کال, یعنی کہ ہر پانچ کالز کے بعد میں کوشش کروں گا کہ ایک ٹریک آپ کی فرمائش کا پلے کروں, یا پھر اس کی کال ذرا زیادہ ہو جائیں گی کیونکہ دورانیہ جو ہے نا تھوڑا سا لمبا ہو جاتا ہے. ٹیلی فون لائن پہ ایک اور کال. السلام علیکم جی.
3: وعلیکم السلام سر, کیا حال ہے؟ ٹھیک ہو؟
1: بالکل ٹھیک ٹھاک. بودھی جٹ صاحب گل کر رہے ہیں.
3: جی سر.
1: بودھی جٹ صاحب کیا حال چال؟ سب ٹھیک ودیا؟
3: زبردست سر, ماشاءاللہ 16 پروگرام بہت اچھی ہے گلا سر. اج ماشاءاللہ آر جے ڈاگ صاحب نہیں آئے تو سر تسی انہاں دی کمی پوری کر دتی.
1: نہ کرو ایسے نہ کہو.
3: سر بالکل گل جی, بہت اچھا لگ رہا ہے جکیر بھلا, اور اگلے 2 گھنٹے بھی تہاڈے نال رہاں گے. کیا بات ہے.
1: اوکے پھر تو اس کا مطلب ہے کہ 2 بجے تک تم ساتھ رہو گے میرے, ہے نا؟
3: انشاءاللہ سر. 4 بجے تک سر وسیم صاحب کا.
1: ارے ہاں اس کے بعد وسیم صاحب بھی ہیں. ٹھیک ہے ڈن. کیا کہنا چاہو گے بول صاحب؟ کوئی اور گل, کوئی گانا, کوئی فرمائش؟
3: سر گانا ہو یا اج ڈاگ صاحب جڑا لا دے رہے ان کے اندازے کرم نہیں, اور دوسرا جڑا ہے اسے لڑکی دی آواز وچ دل کی باتیں دل کی زبان سے سنو.
1: دل کی باتیں دل کی زبان سے سنو. اچھا
3: ہاں جی ہاں جی سر, خیر سر کوشش کرنی چاہیے سر, بالکل نہیں مایوس نہیں ہونا چاہیے سر.
1: مایوس نہیں ہونا چاہیے
3: جی, بالکل مایوسی حرام ہے سر. کوشش پاس فیل نہیں ہو جائے تو سر بالکل مایوس نہیں ہونا, دوبارہ پھر کوشش کرو ان شاء اللہ تعالیٰ ہو گئے سر. اسی کوشش کیتی سر ایک چھوٹی جی, یقین منو اور
1: کوشش کرنا بہت ضروری ہے.
3: ہاں جی ضروری, بالکل سر ضروری ہے. اللہ پاک سلامت رکھے سر, ضیاء انجم واسطے بہت ساری دعاواں, سلامت اللہ پاک رکھے سر.
1: ڈن, بہت شکریہ. انشاءاللہ وہ بہت جلد صحت یابی انہیں ملے گی اللہ کے کرم اور فضل سے, اور وہ بالکل ٹھیک ہو کے واپس آئیں گے اگلے مہینے میں
3: انشاءاللہ سر. انشاءاللہ خیر ہوئے سر, تہاڈی سلام.
1: بہت شکریہ بودھی جٹ صاحب. اللہ حافظ. اللہ حافظ. زندہ باد. بہت شکریہ بہت شکریہ. اللہ حافظ. ٹریک پلے کرتے ہیں, بہت سارے ٹریک اکٹھے ہو چکے ہیں. یہ جس نے فرمائش کی تھی جس تان نو لاگی,